0: Times FM 90.6.
1: आज भाद्र कृष्ण पक्षको कुशे औँसी बाबुको मुख हेर्ने दिन। आजको दिन कुशलाई भगवान विष्णुको प्रतीक मानेर विधिपूर्वक जरैबाट उखेलेर घर घरमा भित्र्याइन्छ र वर्षभरिका चाडपर्व व्रत पूजा संस्कार गर्दा प्रयोग गरिन्छ। यसै गरी आजभोलि यो पवित्र दिनमा बाबुको मुख हेर्ने चलन चलेको छ। भनिन्छ, जीवित माता पिताको सेवा गरेर मात्र मातृ पितृ ऋण तिर्न सकिन्छ। यही प्रचलन अनुसार आजभोलि यो दिन आफ्ना पितालाई उहाँकै रोजाइका फलफुल मिष्टान्न परिकार तथा कपडा प्रदान गर्ने प्रचलन छ। भाद्र कृष्ण पक्षको यो पावन दिन तपाईँ सम्पूर्ण श्रोता मित्रको पिताप्रतिको सम्मानमा सँगसँगै छ टाइम्स एफएम 90.6 मेगाहर्ज।

0: Free internet cu Madalin Hus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: जता हेऱ्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो छिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
4: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डर मार्क टेलरिङ हाउस, चावहिल चोक, फोन नम्बर 44 74 073, 44 74 073, 98 41 0 72 411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डर मार्क टेलरिङ हाउस, चावहिल चोक।

0: यो हो जस्ट म्युजिक, नन स्टप म्युजिकल ब्रेक, जस्ट म्युजिक।
1: के भूल भयो प्रिया।
2: नमस्ते, म नरेन्द्र प्यासी।
1: मसँग बोल्दिनौ के भूल भयो प्रिया।
2: तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज।
1: मसँग बोल्दिनौ,
2: यु डिजर्भ बेटर।
3: न मधेसी न हिमाली न पहाड़, न हिंदू न मुस्लिम, न बुद्धिस्ट न ईसाई, न समर्थक कुनै राजनीतिक विचार को, न त विरोधी, न धनी न गरीब, उठ्छ सवाल जब देश र समाज को, म उठ्छु आफ्नै घेरा भन्दा माथि, भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

0: सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 यो हो जस्ट म्युजिक नन स्टप म्युजिकल ब्रेक जस्ट म्युजिक
1: पत्थर है वो मुझे रोक

0: Times FM 90.6.
1: आज भाद्र कृष्ण पक्षको कुशे औँसी बाबुको मुख हेर्ने दिन। आजको दिन कुशलाई भगवान विष्णुको प्रतीक मानेर विधिपूर्वक जरैबाट उखेलेर घर घरमा भित्राइन्छ र वर्षभरिका चाडपर्व व्रत पूजा संस्कार गर्दा प्रयोग गरिन्छ। यसै गरी आजभोलि यो पवित्र दिनमा बाबुको मुख हेर्ने चलन चलेको छ। भनिन्छ, जीवित माता पिताको सेवा गरेर मात्र मातृ पितृ ऋण तिर्न सकिन्छ। यही प्रचलन अनुसार आजभोलि यो दिन आफ्ना पितालाई उहाँकै रोजाइका फलफुल मिष्टान्न परिकार तथा कपडा प्रदान गर्ने प्रचलन छ। भाद्र कृष्ण पक्षको यो पावन दिन तपाईँ सम्पूर्ण श्रोता मित्रको पिताप्रतिको सम्मानमा सँगसँगै छ टाइम्स एफएम 90.6 मेगाहर्ज।

0: नमस्कार, म दिप श्रेष्ठ। तपाईँहरू यति बेला टाइम्स एफएम सुन्दै हुनुहुन्छ।
1: श्रेष्ठ टेलरिङ
2: चिर परिचय यहाँ श्रेष्ठ टेलरिङ।
3: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्लिरहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
4: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
3: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
4: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
5: सामाजिक सचेतनाका लागि
6: Times FM 90.6.

सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6। यो हो जस्ट म्युजिक, नॉनस्टॉप म्यूजिकल ब्रेक, जस्ट म्यूजिक।

0: पठायो खबर।
1: नमस्ते, म रिमा गुरुङ होडा।
0: मुटुको माया।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
2: सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6। यो हो जस्ट म्युजिक, नन स्टप म्युजिकल ब्रेक। जस्ट म्युजिक। क्ल्याप योर

आज भाद्र कृष्ण पक्षको कुशे औँसी बाबुको मुख हेर्ने दिन। आजको दिन कुशलाई भगवान विष्णुको प्रतीक मानेर विधिपूर्वक जरैबाट उखेलेर घर घरमा भित्राइन्छ र वर्षभरिका चाडपर्व व्रत पूजा संस्कार गर्दा प्रयोग गरिन्छ। यसै गरी आजभोलि यो पवित्र दिनमा बाबुको मुख हेर्ने चलन चलेको छ। भनिन्छ, जीवित माता पिताको सेवा गरेर मात्र मातृ पितृ ऋण तिर्न सकिन्छ। यही प्रचलन अनुसार आजभोलि यो दिन आफ्ना पितालाई उहाँकै रोजाइका फलफुल मिष्टान्न परिकार तथा कपडा प्रदान गर्ने प्रचलन छ। भाद्र कृष्ण पक्षको यो पावन दिन तपाईँ सम्पूर्ण श्रोता मित्रको पिता प्रतिको सम्मानमा सँगसँगै छ टाइम्स एफएम 90.6 मेगाहर्ज।

0: नजिक आउनु माया लाउनु मा। नमस्कार, म रामकृष्ण ढकाल। तपाईँ अहिले सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
1: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो, त चाहिँ सधैँ यस्तो छिटिक्क
2: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
3: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छ। अर्डर मार्क टेलरिङ हाउस, चावहिल चौक। फोन नम्बर 44 74 073, 44 74 073, 98 41 072 4 11। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डर मार्क टेलरिङ हाउस, चावहिल चौक।

एक्सप्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्. Connect to my world link and always stay connected wherever you are. Wow. Come on.

0: नमस्ते, म सुनिता सुब्बा। तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर। किन तोड्यौ साथहरु,
1: न मधेसी न हिमाली न पहाड, न हिन्दू न मुस्लिम, न बुद्धिस्ट न इसाई, न समर्थक कुनै राजनीतिक विचारको, न त विरोधी, न धनी न गरीब। उठ्छ सवाल जब देश र समाजको, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।

सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6। यो हो जस्ट म्युजिक, नॉनस्टॉप म्यूजिकल ब्रेक, जस्ट म्यूजिक।

0: नमस्ते, म रोबिन शर्मा। यति बेला तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ट्ज। यू डिजर्भ बेटर।
1: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्ली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
2: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
1: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
2: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
3: सामाजिक सचेतनाका लागि
4: Times FM 90.6

0: Times FM 90.6.
1: आज भाद्र कृष्ण पक्षको कुशे औँसी

पक्ष जीवित माता पिताको सेवा गरेर मात्र मातृ पितृ ऋण तिर्न सकिन्छ। यही प्रचलन अनुसार आजभोलि यो दिन आफ्ना पितालाई उहाँकै रोजाइका फलफुल मिष्टान्न परिकार तथा कपडा प्रदान गर्ने प्रचलन छ। भाद्र कृष्ण पक्षको यो पावन दिन तपाईँ सम्पूर्ण श्रोता मित्रको पिताप्रतिको सम्मानमा सँगसँगै छ टाइम्स एफएम 90.6 मेगाहर्ज।

0: Times FM 90.6.
1: आज भाद्र कृष्ण पक्षको कुशे औँसी बाबुको मुख हेर्ने दिन। आजको दिन कुशलाई भगवान विष्णुको प्रतीक मानेर विधिपूर्वक जरैबाट उखे

लगायतका फलफुल, मिष्टान्न परिकार तथा कपडा प्रदान गर्ने प्रचलन छ। भाद्र कृष्ण पक्षको यो पावन दिन तपाईँ सम्पूर्ण श्रोता मित्रको पिता प्रतिको सम्मानमा सँगसँगै छ टाइम्स एफएम 90.6 मेगाहर्ज।

0: Times FM 90.6.
1: आज भाद्र कृष्ण पक्षको कुशे औँसी बाबुको मुख हेर्ने दिन। आजको दिन कुशलाई

0: उहाँकै रोजाइका फलफुल, मिष्टान्न परिकार तथा कपडा प्रदान गर्ने प्रचलन छ। भाद्र कृष्ण पक्षको यो पावन दिन तपाईँ सम्पूर्ण श्रोता मित्रको पिता प्रतिको सम्मानमा सँगसँगै छ टाइम्स एफएम 90.6 मेगाहर्ज।
1: टाइम्स एफएम 90.6 मेगाहर्ज प्रत्येक दिन 12 बजे से 1 बजे तक नेवा पॉप।

0: नमस्ते, म लोचन भट्टराई।
1: मेरो हृदय भन्दा पनि पर।
0: तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
2: न मधेसी, न हिमाली, न पहाड़, न हिंदू, न मुस्लिम, न बुद्धिस्ट, न ईसाई, न समर्थक कुनै राजनीतिक विचार को, न त विरोधी, न धनी, न गरीब, उठ्छ सवाल जब देश र समाज को, म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली। नेपाल समाचार पत्र, नेपाली मनको नेपाली पत्रिका।
3: श्रेष्ठ टेलरिङ चिर परिचय यहाँ श्रेष्ठ।

0: टाइम्स एफएम 90.6 मेगाहर्ज से प्रत्येक दिन नेवा पॉप।
1: खुशी छु माजा तिमी भन्दा धेरै तिमी हास्त लाग्छ यो खुशी हो मेरै तिमी हास्त लाग्छ यो

0: नमस्कार, म शक्ति बल्लभ, तपाईँहरू सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज।
1: तिमी हाँस्त लाग्छ यो खुशी हो मेरे।
2: जता हेर्यो उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्ति

0: त्यो झल्काउँछ भन्छन्,
1: होइन हो त चाहिँ सधैँ यस्तो छिटिक्क
2: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
3: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस, चावहिल चोक, फोन नम्बर 4474073, 4474073, 9841074411। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस, चावहिल चोक।
4: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज प्रत्येक दिन नेवा पॉप।

0: Times FM 90.6.
1: आज भाद्र कृष्ण पक्षको कुशे औँसी बाबुको मुख हेर्ने दिन। आजको दिन कुशलाई भगवान विष्णुको प्रतीक मानेर विधिपूर्वक जरैबाट उखेलेर घर घरमा भित्र्याइन्छ र वर्षभरिका चाडपर्व व्रत पूजा संस्कार गर्दा प्रयोग गरिन्छ। यसै गरी आजभोलि यो पवित्र दिनमा बाबुको मुख हेर्ने चलन चलेको छ। भनिन्छ, जीवित माता पिताको सेवा गरेर मात्र मातृ पितृ ऋण तिर्न सकिन्छ। यही प्रचलन अनुसार आजभोलि यो दिन आफ्ना पितालाई उहाँकै रोजाइका फलफुल मिष्टान्न परिकार तथा कपडा प्रदान गर्ने प्रचलन छ। भाद्र कृष्ण पक्षको यो पावन दिन तपाईँ सम्पूर्ण श्रोता मित्रको पिताप्रतिको सम्मानमा सँगसँगै छ टाइम्स एफएम 90.6 मेगाहर्ज।

90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालजयी नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संग।

0: जोजलपा जी सपना श्री नेना चुना दिल टाइम्स एफएम 90.6 मेगाहर्ज यु डिजर्व बेटर
1: गीत जसमा तपाईको कथा लुकेको छ
2: यो कथा हो कृष्ण मेरो
1: संगीत जसले तपाईको व्यथा बोकेको छ
3: यसपाली त मनै फाटो केले सुने केले टाले हो
4: टाइम्स एफएम 90.6 मा सदाबहार संगीत कालजै नेपाली सुगम गीत संगीत को प्रस्तुति सदाबहार संगीत
5: मैले गीत छोडी आए
1: सुगम संगीतको त्यो अध्याय जसले नेपाली संगीतको इतिहास कोरेको छ तिनै गीत संगीतको प्रस्तुति टाइम्स एफएम
6: 90.6 न मधेसी न हिमाली न पहाड़ न हिंदू न मुस्लिम न बुद्धिस्ट न ईसाई न समर्थक कुनै राजनीतिक विचार को न त विरोधी न धनी न गरीब उठ्छ सवाल जब देश र समाज को म उठ्छु आफ्नै घेरा भन्दा माथि र भन्छु आफूलाई केवल एक आम नेपाली नेपाल समाचार पत्र नेपाली मनको नेपाली पत्रिका
7: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्ली रहन्छन् के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्
8: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो धेरै फोन चलाउँदा निद्रा नलाग्ने मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ
7: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ
8: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउ
9: सामाजिक सचेतनाका लागि
10: Times FM 90.6

टाइम्स एफएम 90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालजयी नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार

0: Prin internet cu Madalin Hus.
1: Our life is always on the happening. Kuru kuru.
0: Connect to my Whirlink and always stay connected wherever you are.
2: 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्. क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र रु 5,700 मा. साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा. आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147. शर्तहरू लागू हुनेछन्.

90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालजयी नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

0: जोजो लपा जी सृजना श्रेष्ठ नेना चना दिल टाइम्स एफएम 90.6 मेगाहर्ज यु डिजर्भ बेटर गुजीवन।
1: प्रकृतिको एउटा सुन्दर अनि मनोरम पल दिनको प्रथम प्रहर सूर्योदयसँगै तपाईँका पवित्र मन सुमधुर वचन र कर्मशील हातहरूलाई थप ऊर्जाशील बनाउन टाइम्स एफएम 90.6 को एउटा अनुकरणीय अभियान दैनिक 6 बजे प्रभातकालीन प्रस्तुति इन्सपिरेसन तपाईँको जागरणको लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसन।
2: जता हेऱ्यौ उतै टेलरिङ पसल, तर आफ्नो टेलरिङ कतै भेटाउन सकिन। पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ भन्छन्, होइन हो त चाहिँ सधैँ यस्तो छिटिक्क
3: भनेको माने भए पो त पनि म भन्दा के कम छस् र? कलेजमा त मलाई भन्दा तँलाई बढी केटीहरूले फलो गर्थे, बिर्सिस?
4: हो, पहिरनले मान्छेको व्यक्तित्व झल्काउँछ। तपाईँलाई आकर्षक डिजाइनका पहिरनले हामी सजाइदिन्छौँ। अर्डरमा टेलरिङ हाउस चावहिल चौक, फोन नम्बर 44 74 073, 44 74 073, 98 40 072 4 11। गुणस्तरीय कपडाका साथै आकर्षक डिजाइनका सटिङ सुटिङ लगायत स्कुल तथा अफिस युनिफर्मको समेत उच्च स्तरीय सिलाइका लागि सम्झनुहोस् तपाईँको आफ्नै अर्डरमा टेलरिङ हाउस चावहिल चौक।
5: के तपाईँका बाल बालिका मोबाइल फोनमा घोतली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
6: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या आउन सक्छ।
5: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न

0: अहिलेदेखि नै सचेत बनाऊ।
1: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
2: सामाजिक सचेतनाका लागि
3: टाइम्स एफएम 90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

0: Times FM 90.6.
1: आज भाद्र कृष्ण पक्षको कुशे औँसी बाबुको मुख हेर्ने दिन। आजको दिन कुशलाई भगवान विष्णुको प्रतीक मानेर विधिपूर्वक जरैबाट उखेलेर घर घरमा भित्र्याइन्छ र वर्षभरिका चाडपर्व व्रत पूजा संस्कार गर्दा प्रयोग गरिन्छ। यसै गरी आजभोलि यो पवित्र दिनमा बाबुको मुख हेर्ने चलन चलेको छ। भनिन्छ, जीवित माता पिताको सेवा गरेर मात्र मातृ पितृ ऋण तिर्न सकिन्छ। यही प्रचलन अनुसार आजभोलि यो दिन आफ्ना पितालाई उहाँकै रोजाइका फलफुल मिष्टान्न परिकार तथा कपडा प्रदान गर्ने प्रचलन छ। भाद्र कृष्ण पक्षको यो पावन दिन तपाईँ सम्पूर्ण श्रोता मित्रको पिताप्रतिको सम्मानमा सँगसँगै छ। टाइम्स एफएम 90.6 मेगाहर्ज।

टाइम्स एफएम 90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

टाइम्स एफएम 90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार

0: नमस्ते, म किरण प्रधान। अहिले तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ज। यु डिजर्भ बेटर।
1: प्रकृतिको एउटा सुन्दर अनि मनोरम पल, दिनको प्रथम प्रहर, सूर्योदयसँगै तपाईँका पवित्र मन, सुमधुर वचन र कर्मशील हातहरूलाई थप ऊर्जाशील बनाउन टाइम्स एफएम 90.6 एउटा अनुकरणीय अभियान, दैनिक 6 बजे प्रभातकालीन प्रस्तुति इन्सपिरेसन, तपाईँको जागरणको लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसन।

0: Vamos.
1: टाइम्स एफएम 90.6 मा सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार।

हवस् त आदरणीय श्रोता मित्र, यिनै साङ्गीतिक प्रस्तुतिका साथसाथै टाइम्स एफएम 90.6 मेगाहर्जका सम्पूर्ण कार्यक्रम आजको लागि यही समाप्त गर्न हामी अनुमति चाहन्छौ। भोलि बिहान 5 बजे पुनः यहाँ सामु उपस्थित हुने बाचा सहित आजको लागि यहाँको रात शुभ रहोस्। शुभरात्री।

टाइम्स एफएम 90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौँ पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मन पर्छ।

0: मलाई त्यही माटो मन पर्छ,
1: मलाई त्यही माटो मन पर्छ,
0: मलाई भत्केको गनाउने त्यही,
1: मलाई भत्केको गनाउने
0: त्यही, ओ फोहोर बाटो मन पर्छ।
2: Times FM 90.6 MHz, you deserve better.

टाइम्स एफएम 90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार संगीत।

टाइम्स एफएम 90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार।

0: टाइम्स एफएम 90.6।
1: यो गीत एउटा भगाई हो त्यो व्यक्तिको जो वर्षौं पछि भूमि फर्कन्छ। मलाई त्यही धुलो मन पर्छ, मलाई त्यही माटो मन पर्छ, मलाई भत्केको गनाउने त्यही हो फोहोर बाटो मन पर्छ।
2: टाइम्स एफएम 90.6 मेगाहर्ट्ज, यु डिजर्भ बेटर।

टाइम्स एफएम 90.6 सुन्दै हुनुहुन्छ सदाबहार संगीत कालझै नेपाली सुगम गीत संगीतको प्रस्तुति सदाबहार।

0: टाइम्स एफएम 90.6।
1: प्रकृतिको एउटा सुन्दर अनि मनोरम पल, दिनको प्रथम प्रहर, सूर्योदयसँगै तपाईँका पवित्र मन, सुमधुर वचन र कर्मशील हातहरूलाई थप ऊर्जाशील बनाउन टाइम्स एफएम 90.6 को एउटा अनुकरणीय अभियान दैनिक 6 बजे प्रभातकालीन प्रस्तुति इन्सपिरेसन। तपाईँको जागरणको लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसन।

हे प्रेममय संसारको एउटा बहुमूल्य प्रेम कार्ड, म तपाईँको स्वतन्त्र मन, निस्वार्थी वचन र विकासोन्मुख विचारको कदर गर्छु। तपाईँको मिठो मुस्कान, सहनशीलता, चञ्चलता अनि हामीसँगको मित्रता र सामिप्यता, मन, वचन र कर्मले सृजनामा जुटेका तपाईँका ऊर्जाशील हातहरूलाई म सम्मान गर्छु। राष्ट्रिय चिन्तनमा मग्न तपाईँको भक्ति, राष्ट्रको हितमा समर्पित तपाईँको धारणा र चिन्तन, सदा उचो रहिरहने तपाईँको शिरलाई म सम्मान गर्छु र हृदयदेखि नै सल्युट गर्छु। टाइम्स एफएम 90.6 मेगाहर्ज परिवार अझ शालीन भाषामा भन्छ, नमस्कार, शुभ प्रभात अनि अभिवादन। आज फेरि हामी अर्को एउटा नयाँ बिहानीमा प्रवेश गरेका छौँ। यो नयाँ बिहानीमा तपाईँलाई हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न पाउँदा हर्ष विभोर। टाइम्स एफएम 90.6 मेगाहर्ज परिवार अब प्रस्तुत गर्दछ तपाईँको जागरणका लागि हाम्रो प्रेरणा र प्रोत्साहन, इन्सपिरेसन। यो साथ हो तपाईँसँगको, तपाईँको जागरणका लागि हाम्रो प्रेरणा र प्रोत्साहन, इन्सपिरेसनमा हामीले धेरै राजनैतिक कुराहरू, राजनैतिक विचारहरूलाई उघट्ने प्रयास गऱ्यौँ। आज हामी अलिकति हल्का महसुस गर्न सक्ने भएका छौँ। अब त केही शान्ति होला कि, अब त केही आराम होला कि, हामी यो सोचाइसँग अलिकति आबद्ध हुन पाएका छौँ। यो समयदेखि हामीले माउस जेदुङका कुरा गरेका छौँ, हामीले मार्क्सका कुरा गरेका छौँ, हामीले लेनिनका कुरा गरेका छौँ, हामीले पुँजीवाद, समाजवाद, राष्ट्रवाद, अराजकतावाद सबैका कुरा गरेका छौँ। यी सबै धारहरू के भन्छन् भने नि, विचारमा परिवर्तनको आवश्यकता पर्दछ। अझ माओ जेदुङ त के भन्छन् भने नि, प्रेममा पनि रिभल्युसन हुनुपर्दछ, चेन्ज हुनुपर्दछ। त्यसैले आजको इन्सपिरेसनको यो अङ्कमा हामी चर्चा गर्नेछौँ माओ जेदुङको होइन, ओसोले प्रेम र स्वतन्त्रता या लभ एन्ड फ्रिडमका सम्बन्धमा दिनुभएका केही जवाफहरूको बारेमा। हामीलाई थाहै छ ओसोको सम्भोगदेखि समाधितिर भन्ने प्रवचन पश्चात अधिकांश मान्छेहरूले ओसोलाई प्रेम र सम्भोगका राजा या वक्ता भने। तैपनि उनले प्रेमका र सम्भोगका कुराहरू गर्न छोडेनन्, किनभने ओसो ठान्दथे प्रेम र सम्भोग भनेका सृष्टिसँग सम्बद्ध शब्दहरू हुन्। एकपटक ओसोले यस्तै कुरा गरिरहेका थिए, एकजना भक्त जुरुक्क उठेर सोधे, गुरुदेव, जबदेखि म प्रेममा परे तबदेखि मात्र ममा एक निपुण जिन्दगीको कल्पना पलायो, यस्तो किन हुन्छ गुरुदेव? ओसो भन्छन्, यो प्राकृतिक गुण हो, यसमा अनौठो मान्नुपर्ने कुनै कारण छैन। यो तिमीमा पलायो र त तिमी एबनर्मल या अप्राकृतिक भएनौ। यदि यो संवेदना या प्रेमको भाव नै तिमीमा नहुँदो हो त तिमीले चिन्ता लिनु पर्थ्यो कि कतै म एबनर्मल त भइन भनेर। हेर्नुहोस्, हामी प्रेम गर्छौँ, यो त्यही प्राकृतिक प्रक्रिया हो जसरी हामी भोक लागेर खाना खान्छौँ। यो पनि त्यही भोकाएको मनको तृप्तिका लागि गाँसिने साइनो हो। यो मनको भोको जुन मान्छेमा केवल परिपक्व र स्वतन्त्र भएपछि पलाउँछ। मनोवैज्ञानिक सिग्मन्ड फ्रायड र ज्याक्स लका भन्छन्, जब एउटा बालक, किशोर या योभन्दा अलिक अगाडिको उमेरमा प्रवेश गर्दछ, उसले आफूलाई आफ्नो बाबु या आमासँगको आफ्नो मित्रता पत्ता लगाउँछ। ए, म त मेरो आमाभन्दा बेग्लै रहेछु भन्ने पत्ता लगाउँछ। ऊ आमाबाट अलिक टाढा टाढा हुँदै जान थाल्दछ। यसै गरी यही प्रक्रिया देखाउँछे एक बालिकाले पनि आफ्नो बाबुसँग।
यस कुरामा ज्याक्स लकाँत भन्छन्, यौन विभिन्नता बच्चाहरूमा उनीहरूको मिरर स्टेजमै पलाइसकेको हुन्छ। यसै स्टेज या अवस्थादेखि नै बच्चाले आफू र आफ्ना बाबु या आमामा भिन्नता देख्न थाल्दछ र त्यहाँ एक प्रकारको अदरिङको प्रिन्सिपलको जन्म हुन्छ। त्यसपछिका धेरै वर्षसम्म बच्चाले आफ्ना आफ्नो आइडेन्टिटी फर्मेसनमा बिताउँछ, आफ्नो पहिचान खोज्दछ बच्चाले या किशोरले आफ्नो आइडेन्टिटी फर्मेसनमा धेरै वर्ष बिताउँछ र जब ऊ आफ्नो प्रकृति या लिङ्गसँग पूर्ण परिचित र विश्वस्त हुन्छ या जब ऊ किशोर हुन्छ अनि उसले आफ्नो उत्तेजना प्राप्त गर्न थाल्दछ, जुन एकदम स्वाभाविक र प्राकृतिक गुण हो। हामीले सुन्ने गर्दछौँ आजभोलि वेस्टर्न कन्ट्रिजहरूमा कस्तो हुन्छ अरे भने, बालक या बालिका किशोर अवस्थामा आइसकेपछि पनि उनीहरूले आफ्नो आइडेन्टिटी या लैङ्गिक विभेद देखाउन सकेनन् भने, विपरीत लिङ्गीहरूतर्फ आफ्नो आकर्षण देखाउन सकेनन् भने बाबुआमा एकदमै चिन्तित हुन्छन् अरे। त्यसो त हामी यहाँ ज्याक्स लकाँको सिद्धान्तलाई पनि ल्याएर हेर्न सक्छौँ, किनभने उसले आफ्नो आइडेन्टिटी किशोर हुँदासम्म पनि थाहा पाएन भने ऊ कतै एबनर्मल हो कि भन्ने खालको शङ्का बाबुआमामा पलाउन थाल्दछ अरे। त्यो विचारधाराले बिस्तारै विश्वव्यापी एउटा स्थान लिन खोज्दैछ। यसै क्रममा ओसो भन्छन्, यदि कुनै पनि बालकले परिपक्व रूपमा आफ्नो सेक्सुअल आइडेन्टिटी पाइसकेपछि पनि विपरीत लिङ्गी साथीहरूसँग नकार्न थाल्दछ, उनीहरूको साथलाई घृणा गर्दछ भने त्यहाँ प्रश्न उठाउनु पर्छ कि कतै ऊ एबनर्मल हो कि या त उसमा आइडेन्टिटी फर्मेसन नै हुन सकेन भनेर। हाम्रो विचारधारा अझै पनि एकदम सागुरो छ, हामी यस्ता कुरा गर्न एकदमै हिचकिचाउँछौँ। हामी ठान्दछौँ प्रेमले मान्छेको स्वतन्त्रताको हनन गरिदिन्छ। ओसो भन्छन्, यदि प्रेम भन्नु नै स्वतन्त्रताको प्राप्ति हो भने यसले स्वतन्त्रताको हनन कसरी गर्न सक्छ? बरु के चाहिँ हो भने जबरजस्ती प्रेमको नाटक गर्ने या प्रेममा फसेको ढोङ रचनाले चाहिँ स्वतन्त्रताको हनन हुन सक्दछ, किनभने यो एक झुटो खेतीका लागि मान्छेले अर्का हजारौँ झुटा क्रियाहरू गर्नुपर्दछ। तपाईँलाई थाहै छ, उसो भन्छन्, मान्छेहरू प्रेममा परेर विरक्तिएका या सन्तुलन नै गुमाएका पनि कयौँ घटनाहरू छन्। त्यसो त अर्को एउटा यस्तो समूह पनि छ जसले प्रेमको व्यवसाय गर्दछ। त्यसैले ओसो यी दुवै संवेदनालाई मूर्ख्याई भन्दछन्। यसमा एन्टागोनिस्टिक फोर्स लुकेको कुरामा ओसो विश्वास गर्दछन्। जब मान्छे प्रेममा मूर्ख्याई देखाउँछ, अब जब मान्छेले प्रेममा खेलवाड गर्दछ, अरूलाई धोका दिन थाल्दछ, त्यो एन्टागोनिस्टिक फोर्सले ड्राइभ भएको मान्छे हो, त्यो भिलेन हो या त्यो नेगेटिभ क्यारेक्टर हो उसो भन्छन्। मान्छे प्रेममा तब पर्दछ जब ऊ सन्तुष्ट र स्वतन्त्र हुन्छ, आफ्नै हातमुख जोड्नका लागि रात दिन कडा परिश्रम गर्नुपर्ने मान्छेमा यौन क्रीडा या काम वासना तीव्र होला, तर हेर्नुहोस् है, प्रेमको प्रसङ्ग अमान्य हुन्छ उसलाई। तर जहाँ प्रशस्त स्वतन्त्रता अनि फुर्सदको टाइम र सन्तुष्टि हुन्छ नि, त्यहाँ एकदमै धेरै प्रेमका खेलहरू हुन्छन्। यसले मानिसलाई संसार सहेर पनि गराउन सक्दछ या त मूर्ख पनि बनाउन सक्दछ। त्यसैले त ओसो शान्तिका लागि योगी, जोगी या ब्रह्मचारी बन्नेहरूलाई भोग विलासको अनुभव पनि गर्न आग्रह गर्दै भन्छन्, तिमीहरूले संसारको एउटा पाटो देखेकै छैनौ, या त यही देखेर या यसलाई भत्ता भुङ्ग पारेर सम्हाल्न नसक्ने भएपछि हुतिहारा भएर जिन्दगी देखिने तिमीहरू भागेका छौ।
यसै क्रममा एकजना क्रुद्ध साधुले सोधे, त्यसो भए हामीहरू कायर भयौँ त? हामीहरूलाई कायर सिद्ध गराउने तपाईँको प्रेमको परिभाषा के हो त? यो प्रश्नमा ओशोले भने, यो एउटा शब्द हो जहाँ दुईवटा भावेल्स र दुईवटा कन्सोनन्ट्स र दुईजना मूर्खहरू बाँचिरहेका हुन्छन्। यसको मतलब लभ एक्सेप्ट गर्ने जोडी त्यति बेला मूर्ख हुन्छ जब उसले आफ्नो स्वतन्त्रताको नै हनन हुने गरी प्रेम गर्छ, जब उसले आफ्नो परिवारलाई नै असर गर्ने गरी प्रेम गर्छ, जब उसले आफ्नो एनईएसएस नेसलाई नै असर गर्ने गरी प्रेम गर्छ, अनि त्यो मान्छे मूर्ख हो। अनि उसो भन्छन्, लभ रिजेक्ट गर्ने तिमी जस्ता साधु सन्तहरू, तिमी जस्ता ब्रह्मचारीहरू त्यति बेला मूर्ख हुन्छौ जब तिमी यी सामान्य चार शब्दको अक्षरसँग या चार अक्षरको शब्दसँग डराएर भाग्छौ। उसो भन्छन्, आफ्नो पूर्ण जेन्डर आइडेन्टिटी फर्मेसन पश्चात व्यक्ति विपरीत लिङ्गीहरूसँगको प्रेममा फस्नु उसको स्वतन्त्रताको खोजी र शारीरिक विकासको पहिलो सङ्केत हो। यदि ऊ प्रेममा फस्दै फसेन भने शङ्का गर्नुपर्छ या उसको जेन्डर आइडेन्टिटी फर्मेसनमा कुनै पनि गडबडी भएको विचार पुर्याउनु पर्दछ। उसो भन्छन्, यो विशाल रुखका लागि टुसाउँदै गरेको बिउ हो, मतलब प्रेम। यस बिउलाई मौलाउन दिने समाज स्वतन्त्र समाज हो, यसलाई टुसाउँदै या नहुर्कँदै मार्न खोज्ने समाज निरङ्कुश समाज हो। यस्तो समाजले कहिल्यै पनि कुनै पनि प्रकारको स्वतन्त्रता पाउन पनि सक्दैन र स्वतन्त्रता दिन पनि सक्दैन। यसै गरी उसो भन्दै जान्छन्, प्रेममा स्वतन्त्रता सच्चा नाताको धार हो भने यसमा जोडिएर आउने धोका या षड्यन्त्र सेल्फ डिक्लाइनिङको सङ्केत हो। यसले मान्छे आफैलाई मूर्ख बनाउँछ, आफैलाई नराम्रो बनाउँदै गिराउँदै लग्दछ। आइडेन्टिटी फर्मेसनमा देखिएको समस्या हो यो, जब मान्छे आफू नै प्रेमदेखि तर्सन्छ भने। यो आइडेन्टिटी आफ्नो मनको हो, न कि जेन्डरको, न कि लिङ्गको। उसो भन्छन्, द अल्टिमेट हाइट अफ लभ एन्ड फ्रिडम इज द एक्सपिरियन्स अफ गड। यो हेभेनली एक्सपिरियन्स हो यदि पोजिटिभली लियो भने, तर यो डेभिलिस हो यदि नेगेटिभली लियो भने। यो अल्टिमेट हाइट प्राप्त गर्न सक्नु नसक्नु तपाईँमा निर्भर गर्दछ, तपाईँको निश्चल र स्वतन्त्र वातावरणमा निर्भर गर्दछ, तपाईँ कस्तो ठाउँमा हुर्किनु भएको छ, तपाईँ कस्तो शिक्षा लिनुभएको छ, तपाईँ क्रिमिनल हो अथवा तपाईँ एकदम लभेबल पात्र हो, यसमा फरक पर्दछ। यदि क्रिमिनल हो भने नि तपाईँले अर्कोलाई प्रेममा फसाएर मारिदिनुहुन्छ, मान्छेले सुसाइड गर्छन्। यदि तपाईँ स्वयं कलङ्कित र कुविचारको शिकार हुनुभएको छैन भने तपाईँमा प्रेम भाव पलाउँछ, यो दिनानुदिन बढ्दै जान्छ र यसले सार्थकता प्राप्त गर्दछ। तर यदि तपाईँ नै प्रदूषित सोचाइ र वासनामा लस्टमा हराएर स्वतन्त्र नहुँदा नहुँदै पनि प्रेम भावको नाटक गर्नुहुन्छ भने नि यसले तपाईँलाई भन्दा बढी अन्य कसैलाई पीडापूर्ण बनाइदिन पनि सक्छ र तपाईँ आफै झन् पीडापूर्ण पनि बन्न सक्नुहुन्छ। र तपाईँले जसलाई डस्नुहुन्छ नि, धोकामा मुछिदिनुहुन्छ नि, उसको शुद्ध स्वतन्त्रताको तपाईँले हनन गरिदिनुहुन्छ। थाहा छ, तपाईँलाई अर्काको राइट, अर्काको अधिकार, अर्काको स्वतन्त्रता खोज्ने अधिकार पटक्कै छैन। सक्नुहुन्छ माया दिनुहोस्, सक्नुहुन्न नाटक गर्न छोडिदिनुहोस्, गर्नुहुन्छ भने मञ्चमा जानुहोस्। उसो भन्छन्, प्रेममा कस्तो हुन्छ भने धोका दिनेले आफूलाई सुपेरियर ठान्यो, गइगयो, हेर्नुहोस् है मैले त्यसलाई छोडिदिएँ भन्यो, अनि ऊ ढुक्क भएर छाती फुलाएर सडकमा हिँड्छ, मैले त अरू पनि पाइहाल्छु नि, त्यसलाई छोडिदिएँ। तर धोका पाउने चाहिँ सधैँ आफूलाई इन्फेरियर ठानिरहेको हुन्छ कि मलाई
त्यस्तो मान्छेले पनि छोड्यो, म कति नाजायज रहेछु, म कति इन्फेरियर रहेछु। उसमा एक प्रकारको इन्फेरियरिटी कम्प्लेक्स बिल्डअप हुँदै जान्छ अनि ऊ त्यस्तै मान्छेको खोजीमा अथवा त्योभन्दा अझ राम्रो मान्छेको खोजीमा भौतारिन्छ अथवा जिन्दगीदेखि नै हरेस खाएर ऊ जिन्दगीमा एकदमै अटल अथवा क्रियाहीन भएर बाँच्न उचित ठान्दछ। र कहिलेकाहीँ कस्तो हुन्छ भने यो इन्फेरियर कम्प्लेक्स आइसकेका प्रेम रोगीहरू प्रेमको मूल्यको खोजीमा सधैँ प्रतीक्षारत रहिरहन्छन्, त्यही मान्छेलाई खोजिरहन्छन्, त्यस्तै मान्छेको प्रतीक्षामा जिन्दगी बिताउँछन् अनि उनीहरूको क्रियाशीलता सधैँ शून्यतामा हराउँछ, भुमरीमै हराएर जान्छ, जिन्दगी नै बर्बाद हुन्छ। के तपाईँसँग अर्काको जिन्दगी बिगार्ने त्यस्तो अधिकार छ? छैन। उसो सोच्दछन् अबदेखि मान्छेहरूले प्रेमको एक प्रकारको जब इन्डस्ट्रियलाइज्ड एरा सुरु भयो विश्वमा अनि मान्छेले प्रेमलाई पनि एक प्रकारको खेल एक प्रकारको कार्य विभाजनभित्र हालिदियो, अब म यस्तो गर्छु उस्तो गर्छु भनेर जसरी मान्छेले इन्डस्ट्रियलाइज्ड भइसकेपछि कल्पना गर्न थाल्यो नि अनि मान्छेले अब म प्रेम गर्छु भन्ने सोचाइ पनि बिल्डअप गराउँदै लाग्न थाल्यो। यो पनि एकदम कमर्सियलाइज्ड प्रेम हो, यसो गर्नु पनि धोका सराबर नै हो। मान्छेले कहिलेकाहीँ के सोच्दछ भने नि अबदेखि म यस्तो गर्दिनँ उस्तो गर्दिनँ, यस्तो गर्छु उस्तो गर्छु। अझ यो विशेष धोका खाएको मान्छेले सोच्दछ प्रेममा, तैपनि उसले आफूलाई अपूर्ण पाउँछ, यसो गर्दिनँ भन्छ फेरि त्यसलाई रियाक्ट गरिहाल्छ, एउटा एक्ट गर्छ अनि रियाक्ट गरिहाल्छ त्यसलाई, क्याटालिस्ट उसको प्रेम हो। अनि फेरि ऊ त्यही पुरानो धोका दिएको मान्छेको प्रतीक्षामा हराइहाल्छ। बिर्सन खोज्नु या प्रयास गर्नु त केवल उसको इन्फोर्स्ड जबरजस्ती घुसाइएको प्रयास मात्र हो, स्वस्फूर्त क्रिया होइन। धोकामा परेको मान्छेले सोच्दछ अबदेखि म प्रेम गर्दिनँ, तैपनि ऊ कसैको प्रतीक्षामा भौतारिरहेको हुन्छ। एउटा नाटक छ, भेटे भने पढ्नुहोस्, वेटिङ फर गोडो। प्रेमले मान्छेलाई सधैँ प्रतीक्षारत बनाइदिइरहन्छ, त्यसैले प्रेम गर्नु छ भने सच्चा गर्नुहोस्, झुठो होइन। प्रेम अनि रजनीश या ओसो जति बोले पनि कमी हुन्छ, बाँकी दिन छँदैछन् बाँकी तर्कनाका लागि। अब हामी प्रसङ्ग बदल्छौँ।

ओशोले भने झैं एब्सोल्युट प्रेममा परिसकेपछि मान्छे कि त सप्रन्छ कि त पूर्ण रूपमा समाप्त नै भएर जान्छ। लस्टमा फस्यो भने मान्छे जनावर बन्दछ। अनि एक्टिङ लभ या काम चलाउ प्रेमको अभिनयमा जुट्यो भने मान्छेले चौतर्फी ओगट्न सक्छ, तर प्रेममय स्वतन्त्रताको हाइट भेट्नै सक्दैन। पहिलो वर्ग या एब्सोल्युट प्रेम गर्ने वर्ग चारैतिर सुन्दरता देख्छ र रमणीय संसारमा आफूलाई नै हराउँछ। आफ्नै स्वतन्त्रतामा ऊ प्रेममय जिन्दगी जिउन चाहन्छ। यदि सक्यो भने ऊ जिन्दगीभर सफल हुन सक्छ, सकेन भने पिञ्जडाको चरी जस्तो अशक्त पखेटाको कैदी हुनेछ। छिपछिपे पानीमा छटपटाउने माछा जस्तो ऊ सधैँ व्याकुलतामा अभावको जिन्दगी जिउनु बाध्य हुनेछ। कुरा गरौँ दोस्रो समूहको, लस्ट या काम बासनाका लागि प्रेम गर्नेहरू। र यो लस्ट या काम बासनाका लागि प्रेम गर्नेहरू र जनावरमा त मात्र एउटा भिन्नता छ। त्यो के भने, बरु जनावरले अर्काको स्वतन्त्रता नै हनन हुने गरी जबरजस्ती करणी गर्दैन, तर लस्टफुल प्रेम रोगीले त्यो संवेदना पनि गुमाउँछ र प्रेमको बदनाम गरिदिन्छ। अब कुरा गरौँ तेस्रो, एक्टिङ लभर्सहरूको। कामचलाउ प्रेमले या कामचलाउ प्रेम प्रेमिकाले भट्टी रेस्टुरा हुँदै वेश्यालयको दुर्गन्ध बोकेर हिँडेका हुन्छन्। यिनीहरू त लस्टफुल लभर्स भन्दा पनि खत्तमै हुन्छन्, किनभने लस्टफुलहरूमा त एक प्रकारको सम्झौता हुन्छ र त्यहाँ लस्ट हुन्छ अथवा क्रिया हुन्छ। तर एक्टिङ लभर्सहरूले त एकले अर्कोलाई हत्या शुद्ध गर्न पछि पर्दैनन्। प्रेममा धोका दिएर एक्टिङ लभ भनेको कामचलाउ बनावटी प्रेमले। त्यसैले फेरि म जोड्छु, सच्चा प्रेम उसको धारणा हो। सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्जमा तपाईँको जागरणका लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसन। अब म एउटा सानो कथा सार सुनाउँछु तपाईँलाई। के तपाईँले कार्यक्रम कथाभित्रका गीतहरू सुन्नुभएको छ? मैले त्यहाँ एकदमै धेरै लभ स्टोरिजहरू वाचन गरेको छु। आज मलाई एउटा कथाको एकदम सार मात्र तपाईँलाई सुनाउन मन लागेको छ, प्रेममा डेथ या मृत्युको। क्याथलिन रोडेजको एउटा कलमले सिर्जना गरेको कथा हो यो। टाइटल राख्नुभएको छ द रेड स्लिपर्स। एकदम सार मात्र सुनाउँछु म तपाईँलाई। कस्तो भयो भने, एउटा प्रेम रोगी जोडी, केटा त्यही घरको माली मात्र हो, फुल गोडमेल गर्छ उसले, मिठो बाँसुरी बजाउँछ। केटी धनाढ्य बाबुआमाकी छोरी, त्यही बाँसुरी वादकसँग मालीसँग प्रेममा फसी। हेर्नुहोस् है, अब धनाढ्यहरूलाई त्यो गरिबको छोरासँग मालीसँग छोरी दिनु स्वीकार्य हुँदै हुँदैन। अब के गर्ने, उनीहरूले छोरीको बिहे अर्कै धनाढ्यसँग गरिदिए। छोरीले कहाँ बिर्सन्छिन् र सच्चा प्रेम, हामीले उसोको सिद्धान्त सुनिसकेका छौँ। अनि त्यो केटालाई आफ्नै त्यो जहाँ बिहे भएर गइन् उनी त्यही घरमा माली बनाएर उनी लगिन्। केटो त्यहाँ गयो, जब साँझ हुन्थ्यो मिठो बाँसुरी उसले त्यहाँ घन्काउन थाल्यो, नयाँ घरमा घन्काउन थाल्यो। फुलहरू यस्तो राम्रो बनाए कि उसले त्यो मालिक पनि प्रसन्न भयो। ऊ एक दिन बिजनेसको सिलसिलामा, व्यापारको सिलसिलामा बाहिर गयो, बाहिरी देश गयो। जाँदाखेरि के भयो भने, उसले उसको त्यो संस्कारमा कुनै पनि कामदार मान्छेहरू आफूहरूको माथिल्लो तलामा या उनीहरूको प्राइभेट फ्ल्याटमा आउँदाखेरि राता चप्पल लगाएर आउनु पर्थ्यो। ऊ व्यापारको सिलसिलामा बाहिर गएको थियो, तैपनि उसले आफ्नो नवदम्पति यसरी आफ्नो नवश्रीमतीलाई रेखदेख गर्नको लागि केही आफ्ना प्राइभेट गार्डहरूलाई एकदम नजानिदो पाराले उनीहरूलाई मोबिलाइज गरिरहेको थियो, उनीहरूलाई हेर्न भनिरहेको थियो। आफ्नो श्रीमतीको दैनिकी नियाल्न उसले लगाएको थियो। अब श्रीमान बाहिर गएपछि प्रेममा रोगी, एकदमै रोगी, तिनले आफ्नो त्यो माली अथवा आफ्नो प्रेमीलाई माथि कोठामा बोलाउन् बोलाउँदा उसले राता चप्पल लगाएर आयो।
कामदारहरूले त्यो खबर विदेशमा रहेको आफ्नो मालिकलाई पुर्याए। मालिक आयो, एउटा ठुलो तरवार झिक्यो। हे मेरी प्रेयसी, म तिम्रा लागि संसारको सबभन्दा राम्रो, एकदमै मूल्यवान कुरा, तिमीले सबभन्दा माया गर्ने कुरा तिम्रा लागि यो बाकसमा ल्याएको छु। उसले बाहिर नै त्यो राता चप्पल लगाउने, बाहिर उसलाई बाहिर लग्यो, उसलाई काटिदियो, काटेर एउटा बाकसमा राख्यो र लगेर देख भन्यो, हेर खोलेर हेर, मैले तिमीलाई यो बाकसमा तिमीले अहिलेसम्म नै एकदमै माया गरेको वस्तु पहाड ल्याइदिएको छु। उनीले बिस्तारै खोलेर हेरिन्, डराउँदै भए पनि खोलेर हेरिन्, देखिन् ओठ थरथराउँदै गरेको, ओठ थरथराउँदै गरेको र उनकै नाम लिँदै गरेको उनको प्रेमीलाई काटिएको थियो, छिया छिया पारेको थियो, ऊ मरेतुल्य भएको थियो। अनि उसको नजिकै फुटेको बाँसुरी पनि थियो र नजिकै तरवार पनि थियो। उनले च्याप त्यो तरवार समाइन् र आफ्नो छातीमा धसिन् र एउटै कफिनमा, एउटै बाकसमा ढलिन्। अब हामी फेरि प्रसङ्ग बदल्छ। अध्यात्म शास्त्रको एउटै अटल नियम के छ भने, मान्छे सधैँ एकै प्रकारको विचार लिएर हिँड्यो भने ऊ एकहोरो र दुर्गतिशील हुन जान्छ। सबैका राय सल्लाह र विचारहरू बुझेर आफ्नो सन्दर्भसँग सबभन्दा मेल खाने विचारलाई अँगालेर अगाडि बढ्नाले मान्छेलाई प्रगतिशील बनाइदिन्छ। मान्छेको मन नहो, हरेक सेकेन्ड सेकेन्डमा नयाँ नयाँ विचार पलाउँछन्, तर यी विचारहरूलाई आन्तरिक दृष्टिले हेरेर असल र खराब छुट्याउन सक्नुपर्दछ। हामीहरूले सदैव उत्तम विचारलाई अँगालेर कुलत र कुसंस्कारको त्याग गर्न सक्नुमा नै हाम्रो जित अडेको छ। सबैलाई राम्रो देख्नुहोस्, सबैलाई राम्रो व्यवहार गर्नुहोस्, राम्रो र शिष्ट ढङ्गले आफ्नो कार्य सञ्चालन गर्दै लग्नुहोस्। तपाईँलाई पनि संसारले प्रेम गर्छ, प्रकृतिले प्रेम गर्छ, प्रेमका लागि तपाईँ एकदम खुल्ला किताब हुनुहुन्छ। प्रेमका लागि स्वतन्त्रता चाहिन्छ, स्वतन्त्रता मनको होइन मस्तिष्क र सच्चाइको हुनुपर्दछ। टाइम्स अफ एम 90.6 मेगाहर्जको प्रस्तुति, तपाईँको जागरणका लागि हाम्रो प्रेरणा र प्रोत्साहन इन्सपिरेसन आजका लागि यति नै। धन्यवाद तपाईँलाई कार्यक्रम सुनिदिनु भएकोमा, अनि बिदा माग्छु, भोलि भेटौँला। तपाईँको आज स्वतन्त्र प्रेममा हराएर खुल्ला सगरमा सहेर गरोस्, आज्ञा दिनुहोस्। नमस्ते।

0: नमस्कार, म ज्ञान राणा, तपाईँ सुन्दै हुनुहुन्छ टाइम्स एफएम।
1: के तपाईँका बालबालिका मोबाइल फोनमा घोत्ली रहन्छन्? के उनीहरू घर बाहिर खेलकुदमा वा साथी र परिवारसँग भन्दा मोबाइल स्क्रिनमा बढी समय बिताउँछन्?
2: बालबालिकामा मोबाइलको लत अहिलेको ज्वलन्त समस्या हो। धेरै फोन चलाउँदा निद्रा नलाग्ने, मन डराउने र एक्लै बस्न मन लाग्ने समस्या हुन सक्छ।
1: आफ्ना बालबालिकालाई मोबाइलमा बढी नभुल्न र शारीरिक तथा सामाजिक क्रियाकलापमा प्रोत्साहित गर्न अहिलेदेखि नै सचेत बनाऊ।
2: आफ्ना बालबालिकालाई मोबाइल फोनबाट छुटाएर बालापनमा रमाउने अवसर दिउँ।
3: सामाजिक सचेतनाका लागि
4: टाइम्स एफएम 90.6 मेगाहर्जमा अर्को प्रस्तुति, विविध हिन्दी चलचित्रका सदाबहार गीत संगीतको संगालो कार्यक्रम संगीत लहर, अहिले 6:30 बजेदेखि।

मनभित्र उड्ने अनगिन्ती लहरहरूको भावना, जुन भावनाले तपाईँको मनमा चलाउँछ बहार। सुरतालको संगममा रम्ने हाम्रो चाहना, जुन तरङ्गले तरङ्गित हुन्छ त्यो अधर। अतीत र वर्तमानको कल्पनाको सङ्गालो हो कार्यक्रम सङ्गीत लहर। टाइम्स एफएम 90.6 मा प्रत्येक दिन बिहान 6:30 बजे।

0: नमस्कार, म शक्ति वल्लभ, तपाईँहरू सुन्दै हुनुहुन्छ टाइम्स एफएम 90.6 मेगाहर्ट्ज। साँझको शीतल जुन
1: कति प्यारो। 3 महिना तिर्नुहोस्, 7 महिना चलाउनुहोस्। क्लासिक टेकको 200 MBPS इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी HD र SD टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
2: श्रेष्ठ टेलरिङ,
3: चिर परिचित, यहाँ श्रेष्ठ।